0: बोर्ड के एग्जीक्यूटिव मेंबर मौलाना अब्दुल हबीब अत्तारी दामद बरकत मालिया खास मेहमान हैं। और अगले पीर 13 जुलाई को सुबह 10 बजे दावत इस्लामी की जानिब से महफिल नात का अहतमाम किया गया। बेशक ये महफिल सिर्फ ख़वातीन के लिए होगी। और आज अंजुमन प्रोग्राम में आप देख सकेंगे अंजुमन प्रोग्राम जो ख़ास हज़रत मखदूम पाक रहमतुल्लाह अलैह पर मुश्तमिल होगा, जिसका उन्वान है असर हाजिर में मखदूम पाक का पैगाम। और इसमें हिस्सा लेंगे हज़रत अल्लामा मौलाना मोहम्मद मुहियुद्दीन अशरफी दामत बरकतुमालिया। और उसके बाद पुंबलों की सैयदना अब्दुल क़ादिर जिनानी मस्जिद में मुनक़िदा सालाना उर्स मखदूम सिमनानी रहमतुल्लाह अलैह की वीडियो रिकॉर्डिंग आप देख सकेंगे। ये रहे चंद ऐलानात। आइए मिंबर रसूल सल्लल्लाहु अलैहि वसल्लम से पढ़े गए खुतबे की सदाबंदी समाप्त कीजिए।
1: अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह साहिबिल वहदानियतिल फरदानिया والصلاه والسلام على سيدنا محمد مدينه المجال الذاتيه وحوض التجليات الصفاتيه وكوثر الفيوضات الاسمائيه الذي سطعت من شمس حقيقته جميع الانوار الملكيه والملكوتيه الجامع للتحقيقات العوامل العلمية والمفيد لجميع إمداداتها الروحانية محيط الجمال والكمال المتفرع من بحار معارفه أنوار الهداية الربانية وعلى آله وأصحابه خير البرية أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قل متاع الدنيا قليل وقال نبينا صلى الله عليه وسلم الدنيا جيفة وطالبها كلاب يا أيها الإخوة اعلموا أن حب العلم وطلبه أصل كل طاعة وأصل الحسنات وحب الدنيا والمال وطلبه أصل كل سيئة وأصل كل خطيئة يا أيها الإخوان زينوا قلوبكم بحب العلم وطلبه يا أيها الإخوان كونوا من العلماء أو من الطلباء ولا تكونوا من الجهلاء يا أيها الإخوة اتقوا الله عز وجل في السر والعلن ربنا تقبل منا إنك أنت السميع العليم وتب علينا إنك أنت التواب الرحيم اللهم صل وسلم على شمس الأنوار الساطعة عنك دلالة عليك وأفق الأسرار الواصل بك إليك اللهم صل وسلم على سر الساري في هياكل الموجودات ورسولك المؤيد منك بالآيات اللهم صل وسلم على معاني أسمائك وصفاتك صلاة نشرب من حال معانيها شراب محبته حتى نتحلى باتباع سنته ونمتلي بمشاهدة حضرته صلاة وسلاما عليه تطمئن به قلوبنا وتنشرح له صدورنا وتشرق بها شموس حقيقتنا وتجلى عنا معاني وحدانية للفناء به فيه يا الله معاني وحدتنا